0: tomorrow. The Met Department has also forecast hot and humid weather over coastal Karnataka for tomorrow. In badminton, Indian shuttlers Sattvik Sairaj Ranki Reddy and Chirag Shetty began their Thailand Open 2026 tournament campaign with a hard-fought win in Bangkok today. Top seeds Sattvik Sairaj Ranki Reddy and Chirag Shetty defeated Indonesia's unranked pair of Putra Arviansyah and Bagas Maulana 21-19, 23-21, 21-10 to enter the men's doubles second round. In IPL cricket, Gujarat Titans were 158 for 4 in 19 overs against Sunrisers Hyderabad at Ahmedabad when reports last came in. Earlier, Sunrisers Hyderabad won the toss and opted to bowl. And now before we end the bulletin, the headlines once again. CBI registers case in alleged NEET paper leak issue. Multiple suspects detained across several states. In Tamil Nadu, AIADMK splits. Bigger faction with 30 MLAs set to support Vijay's TVK government floor test tomorrow. Chief Justice of India Suryakant constitutes high-powered committee to prepare blueprint for modernization of courts across the country. India to host two-day BRICS foreign ministers meeting beginning Thursday to exchange views on global and regional issues of mutual interest. Stock indices tank around 2% as elevated oil prices and US-Iran tensions dampen markets confidence. And in badminton, Sattvik Sairaj Ranki Reddy and Chirag Shetty advance to second round of Thailand Open in Bangkok. That is all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शगुफ्ता यास्मीन। सीबीआई ने नीट के मुबैना पेपर लीक मामले के सिलसिले में एक केस दर्ज किया है। मुख्तलिफ रियासतों से कई मुश्तबा अफराद को हिरासत में लिया गया है। तमिलनाडु में AIADMK में फूट पड़ गई है। 30 मेंबरानी असेंबली पर मुश्तमिल बड़ा हिस्सा विजय की TVK हुकूमत की हिमायत के लिए तैयार है, कल अक्सरियत साबित की जाएगी। भारत के चीफ जस्टिस सूर्यकांत ने आला इख्तियारात की हामिल एक कमेटी तश्कील दी है जो मुल्क भर में अदालतों की जदीदकारी का खाका तैयार करेगी। भारत जुमेरात से दो रोजा ब्रिक्स वज़राए खारजा की मीटिंग की मेजबानी करेगा। बाहमी मफाद के आलमी और इलाकाई मामलात पर तबादला ख्याल किया जाएगा। स्टॉक मार्केट में तेल की बढ़ी हुई कीमतों और अमेरिका ईरान कशीदगी के सबब मार्केट में गैर यकीनी सूरत हाल की वजह से तकरीबन 2% की कमी आई है। और बैडमिंटन में सात्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की टीम बैंकॉक में थाईलैंड ओपन में मर्दों के डबल्स के दूसरे राउंड में पहुंच गई है। अब खबरें तफसील से। मरकजी तहकीकती ब्यूरो CBI ने नेशनल एलिजिबिलिटी कम एंट्रेंस टेस्ट नीट UG 2026 के मुबैना पेपर लीक के मामले में एक केस दर्ज किया है। एजेंसी ने वजारत तालीम के आला तालीम के महकमे की जानिब से मौसूल एक तहरीरी शिकायत की बुनियाद पर यह मामला दर्ज किया है। एक बयान में एजेंसी ने कहा है कि उसने नीट UG इम्तिहान मुनक्किद किए जाने के सिलसिले में मुबैना बेजाबतगियों और पेपर लीक हो जाने के मुतालिक इन खिलाफ वर्जियों के साथ एक FIR दर्ज की है जिसमें मुजरमाना साजिश, जालसाजी, मुजरमाना एतमाद शिकनी, चोरी और सबूतों को खत्म करने की कोशिश और इम्तिहानात में नामुनासिब तरीक़ेकार इस्तेमाल करने की रोकथाम से मुतालिक अवामी एक्ट 2024 के तहत खिलाफ वर्जियां शामिल हैं। नई दिल्ली में नीट इम्तिहान की मनसूखी के बारे में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए नेशनल टेस्टिंग एजेंसी NTA के DG अभिषेक सिंह ने बताया कि NTA तलबा के लिए दोबारा इम्तिहान मुनाकिद करेगी और ये मुनसिफाना तरीके से मुनाकिद किया जाएगा और दोबारा इम्तिहान के लिए कोई इजाफी फीस नहीं ली जाएगी।
2: हमने इस मैटर को CBI को इंक्वायरी को दिया है और हम इस तरह के जितने लोग खुराफात किए हैं उनको जेल भेजेंगे ताकि बच्चों का भविष्य किसी भी प्रकार से एडवर्सली प्रभावित न हो। इसके साथ ही हमने यह भी कहा कि बच्चों के लिए हम दोबारा परीक्षा कराएंगे जो कि एकदम फेयर तरीके से होगी, जिसमें किसी भी तरह की अनियमितता नहीं होगी। हमने NTA के ऊपर जिम्मेदारी लेते हुए यह भी निर्णय लिया कि हम जो अगली परीक्षा दोबारा कराएंगे उसके लिए कोई एडिशनल फीस नहीं चार्ज करेंगे और हमने जो पहली बार जो परीक्षा कराई थी उसके लिए जो फीस ली थी उसको भी हम रिफंड करेंगे।
1: इससे कबल आज दिन में NTA ने इस माह की 3 तारीख को मुनक्किद किए गए नीट UG 2026 इम्तिहान को मनसूख करने का फैसला किया था। اس معاملے میں راجستھان پولیس کی خصوصی کاروائیوں سے متعلق گروپ ایس او جی نے اب تک 15 لوگوں کو حراست میں لیا ہے۔ ایس او جی نے کل ایک مبینہ سرغنہ کو جے پور سے حراست میں لیا تھا جس کا نام منیش بتایا جاتا ہے۔ اس سے قبل ذرائع کے مطابق راجستھان پولیس ایس او جی نے 7 مئی کو دہرادون سے 5 لوگوں کو گرفتار کیا تھا جس میں مبینہ سازش رچنے والا سکر کا کریئر کاؤنسلر راکیش کمار شامل ہے۔ اس کے اگلے دن نیٹ کا امتحان دینے والے 4 طالب علموں کو بھی گرفتار کیا گیا تھا۔ ناسک پولیس نے بھی نیٹ پیپر لیک معاملے میں ملوث ایک شخص کو حراست میں لیا تھا۔ بی جے پی کے سینئر لیڈر ہیمنت بسوا سرما نے مسلسل دوسری مدت کار کے لیے آسام کے وزیر اعلیٰ کی حیثیت سے حلف لیا ہے۔ گورنر لکشمن پرساد آچاریہ نے گواہاٹی کے خاناپارا میں ویٹرینری کالج گراؤنڈ میں منعقدہ ایک تقریب میں انہیں عہدے اور رازداری کا حلف دلایا۔
3: میں شری ہیمنت بسوا سرما ایشور نامت شپت لوں جے بدھی دوارا স্থাপিত ভারতর সংবিধানের প্রতি মই প্রকৃত বিশ্বাস আর আনুগত্য পোষণ করিম।
1: ڈاکٹر سرما کے ہمراہ قانون ساز اسمبلی کے 4 ارکان نے بھی کابینی وزراء کی حیثیت سے حلف لیا۔ ان میں بی جے پی کے رامیشور تیلی اور اجناتا نیوگ، آسام گن پریشد کے اتل بورا اور بوڈو لینڈ پیپلز فرنٹ کے چرن بورو شامل ہیں۔ وزیر اعظم نریندر مودی، مرکزی وزیر داخلہ امیت شاہ، وزیر دفاع راجناتھ سنگھ، مختلف مرکزی وزراء اور این ڈی اے کی حکمرانی والی ریاستوں کے وزراء اعلیٰ نے اس تقریب میں شرکت کی۔ تمل ناڈو میں جوزف وجے کی قیادت میں 9 منتخب شدہ ٹی وی کے حکومت کے لیے کل اکثریت کی آزمائش سے قبل سیاسی صورتحال میں ڈرامائی تبدیلیاں رونما ہوئی ہیں۔ اے آئی اے ڈی ایم کے حکومت کو حمایت فراہم کرنے کے معاملے میں 2 گروپوں میں بچ گئی ہے۔ سابق وزیر اعلیٰ اور پارٹی کے جنرل سیکرٹری ایڈپڈی کے پلانا سوامی کی قیادت والے گروپ نے پارٹی کے ممبران اسمبلی کو ہدایت دی ہے کہ وہ ٹی وی کے حکومت کی حمایت نہ کریں۔ سینئر لیڈر اگری کرشنا مورتی نے خبردار کیا ہے کہ کسی ایم ایل اے نے پارٹی ویپ کی خلاف ورزی کی تو اسے پارٹی سے برطرفی کا سامنا کرنا پڑے گا۔ ادھر 30 ممبران اسمبلی کی حمایت کا دعویٰ کرنے والے ایک اور گروپ نے ایس پی ویلومنی کو اے آئی اے ڈی ایم کے کی قانون ساز پارٹی کے لیڈر کے طور پر چن لیا ہے۔ گروپ کے لیڈروں نے سابق وزیر سی وی شنموگم کی رہائش گاہ پر ایک میٹنگ کے بعد آج میڈیا سے ملاقات کی۔ شنموگم نے اعلان کیا کہ یہ گروپ اکثریتی ووٹ کے دوران ٹی وی کے حکومت کی حمایت کرے گا۔ حکومت کو اما مکل مونیتر کزگم کے واحد ایم ایل اے ایس کامراج کی حمایت بھی حاصل ہے جنہیں آج ان کی پارٹی نے برطرف کر دیا تھا۔ وزیر اعلیٰ وجے کل سے حمایت کرنے والی پارٹیوں کے لیڈروں کے ساتھ میٹنگ کر رہے ہیں تاکہ اکثریت ثابت کرنے کی آزمائش سے قبل اپنی حمایت کو مضبوط کر سکیں۔ بھارت کے چیف جسٹس سوریہ کانت نے ملک بھر کی عدالتوں کی جدید کاری اور اس کی خاطر 40 سے 50 ہزار کروڑ روپے کی حکومتی مدد حاصل کرنے کے لیے ایک خاکہ تیار کرنے کی غرض سے سپریم کورٹ کے جسٹس اروند کمار کی سربراہی میں ایک اعلی سطحی کمیٹی تشکیل دینے کا اعلان کیا ہے۔ عدالتوں کے بنیادی ڈھانچوں سے متعلق یہ مشاورتی کمیٹی حکومت کی جانب سے مسلسل مالی مدد کے ذریعے عدالتوں میں بنیادی ڈھانچے کے حوالے سے کمیوں کا ازالہ کرے گی۔ عوامی کام کاج سے متعلق مرکزی محکمے کے ڈائریکٹر جنرل اور سپریم کورٹ کے سیکرٹری جنرل بھی پینل کے ممبران ہوں گے۔ کمیٹی کو اس سال 31 اگست تک وزیر اعظم کی اقتصادی مشاورتی کونسل کے رکن سنجیو سانیال کو اپنی تفصیلی معلومات اور رقم کی ضروریات داخل کرنے کا کام دیا گیا ہے۔ سائبر کرائم سے متعلق بھارتی تالمیل مرکز نے آج ریزرو بینک انوویشن ہب کے ساتھ ایک مفاہمت نامے پر دستخط کیے ہیں تاکہ سائبر نوعیت کی اقتصادی جعلسازیوں سے نمٹا جا سکے اور بینکنگ اور ڈیجیٹل پیمنٹ کے پورے معاشی نظام میں میول کھاتوں میں کمی کی جا سکے۔ ایک سوشل میڈیا پوسٹ میں مرکزی وزیر داخلہ امیت شاہ نے کہا کہ نریندر مودی حکومت ایک سائبر سیکیور بھارت کی تشکیل کی جانب مستقل کام کر رہی ہے۔ تاہم انہوں نے اس بات کو اجاگر کیا کہ سائبر جرائم کو ختم کرنے کے سلسلے میں میول کھاتے بھی اب ایک بڑا چیلنج ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت اس ماہ کی 14 اور 15 تاریخ کو برکس وزرائے خارجہ میٹنگ کی میزبانی کرے گا۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر اس میٹنگ کی صدارت کریں گے۔ آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے وزارت خارجہ میں ترجمان رندھیر جیسوال نے کہا کہ میٹنگ کے دوران برکس ممبر ممالک کے وزرائے خارجہ باہمی دلچسپی کے عالمی اور